0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 11 बजेको छ।
2: नारायण खेती गरौ है।

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 MHz, कृषकको आवाज।
1: आमा, म हिँडे है तरकारी बेच्न धार्के बजारतिर।
2: ल ल, राम्ररी जाऊ। ए सुन त, घरमा तेल नुन जिरा केही छैन, आउँदा दुर्गा किराना स्टोरबाट ल्याऊ है, तिमीलाई सजिलो पनि हुन्छ, त्यही तरकारी बेच अनि सामान लिएर आऊ।
1: हस आमा।
0: हामी कहाँ किराना सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै तरकारी तथा अदुवाको थोक खरिद गरिन्छ। दुर्गा किराना स्टोर्स एन्ड बीके सप्लायर्स, 901 धारकी बजार। सम्पर्क कुमार बाँसकोटा 9841-5947-97, 9841-5947-97।
3: ए काका भा, तपाईँ धारकी जान लाग्नु भएको भए हिलटेक ट्याङ्की डोरी चाहिएको थियो, कहाँ पाइन्छ यसो बुझेर आउनुहोस् है।
4: ल नानी पनि, आस्था इन्टरप्राइजेस धारकेमा सबै सामान पाइहाल्छ नि, किन चिन्ता गरेको तिमीले।
5: प्लास्टिक सम्बन्धी सम्पूर्ण सामानहरू, छर्किन, डोरी, प्लास्टिक पोखरी, टनेल प्लास्टिक, तिरपाल, गुन्द्री, निलो ड्रम,
6: खाने पानी र सिँचाइको लागि गुणस्तरीय पाइप, हिलटेक ट्याङ्की 5 वर्ष ग्यारेन्टी र 50 वर्ष वारेन्टीको साथ, मङ्गलम ट्याङ्कीका लागि,
5: कुखुरा पालनका लागि आवश्यक भाँडाकुँडाको साथमा विभिन्न साइजका प्लास्टिक सिटहरू पनि होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
7: आस्था इन्टरप्राइजेस, हर्के बजार। सम्पर्क प्रहलाद राज पाण्डे, मोबाइल नम्बर 9843-18-08-83, फोन 010-41-40-01।
8: ल हिजोसम्म त केही थिएन, आज त ट्र्याक्टर ल्याएर जोतिरहनु भएको छ त, कताबाट ल्याइरहनु भयो, सजिलो गरेर जोतिरहनु भएको छ त।
9: धारकै कृषि औजार कलेक्सनबाट लिएर आएको नि, ट्र्याक्टरले जोत्यो भने त अरू खेतालाहरू पनि कम लाग्ने र सजिलो हुँदो रहेछ।
10: यहाँ जे पर्ला पर्ला भनेर मैले ट्र्याक्टर बोकेर ल्याएँ बाबु।
8: हो र भने, उसो भए त म पनि गएर लिएरै हाल्छु।
6: हामी कहाँ विभिन्न प्रकारका ट्र्याक्टर, ट्र्याक्टरका सम्पूर्ण पार्ट पुर्जा, तपाईँलाई आवश्यक सम्पूर्ण कृषि औजारका सामान, बिक्री वितरण र स्पेयर पार्ट्सहरू पनि सहजै उपलब्ध छ।
11: घराइसी कुटानी पिसानी मिल र डिक्स मिल पनि बिक्री वितरण गरिनुका साथै बिग्रेका मेसिनहरू मर्मत गरिन्छ र सम्पूर्ण पार्ट पुर्जाहरू उपलब्ध रहेका छन्।
12: यदि तपाईँको सामान बिग्रेमा खेतबारीमै गएर मर्मतको सुविधा पनि रहेको छ।
13: त्यति मात्र कहाँ हो र, तपाईँलाई आवश्यकता अनुसारका कृषि औजार, यन्त्र उपकरणहरू चाहिएमा जे चाहिन्छ त्यो भन्नुहोस्, हामी उपलब्ध गराउनेछौँ।
11: थप जानकारीको लागि कृषि औजार कलेक्सन, दुनिबेची छ, धारके, धादिङ।
13: सम्पर्क केदार अधिकारी 9807-29160 र रबिन 9852-44-155।
6: ए हजुर, सुझावको लागि सम्झिनु होला है।
14: कुशल सप्लायर्स, दुनबेसी छ, धारके।
15: करिब 1 दशक लामो समयदेखि हजुरहरूको सेवामा समर्पित रहिआएको कुशल सप्लायर्स ग्राहक वर्गहरूको माग र आवश्यकता अनुसार अब विशेष सुविधाको साथ तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सेवा सञ्चालन हुँदैछ।
14: हाम्रा सेवाहरू:
15: कार्पेट, पर्दा, पार्केटिङ, वालपेपर, प्लास्टिकका भाँडा, बेड म्याट्रेस, डोर म्याट, खाट, दराज, टेबल, कुर्सी लगायत फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै घर तथा अफिसको लागि आवश्यक A to Z सामानहरू उपलब्ध छ।
14: थप जानकारीको लागि कुशल सप्लायर्स, धुनबेसी छ, धारके, तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा। सम्पर्क 9852-10540, 9862-7075-5151। धारके बजारमै हालसम्मकै सबैभन्दा सफा, स्वस्थ, ताजा मासु पाइने पसल,
15: लोकल खसी, लोकल ब्रोइलर तथा प्यारेस कुखुराको ताजा मासु पाइने पसल,
14: तपाईँले भने जति मासु भनेकै ठाउँमा पुर्याइदिने मासु पसल,
15: तपाईँले उत्पादन गरेका लोकल बोका, खसी, लोकल कुखुरा प्रतिस्पर्धी मूल्यमा किनिदिने मासु पसल।
0: मुना मासु पसल, धुनिबेसी छ, धारके बजार, पुरानो धारके जाने बाटैमा। सम्पर्क विशु गजुरेल 9840-59-17-07, 9840-59-17-07। हामी कहाँ पूजाको लागि जिउँदो बोका पनि पाइन्छ।
5: नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना सहित सन्डाज हेल्थ केयर बहादुर भवनमा अत्याधुनिक डिजिटल एक्सरे सेवा 24 घण्टा शुरू भएको जानकारी गराउँदछौ। सन्डाज हेल्थ केयर
9: धुनिबेसी छ धार्के बहादुर भवन 9845-87-38-38 010-41-40-40।
16: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
17: हो, हामी सबै मिली खेती गर्नुपर्छ, अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो, कृषि रेडियो 101.5 MHz, कृषकको आवाज।
18: छोडेर जानेहरू बिहारमा अर्खनेहरू भयो एउटा पीडा, म त पर्खेको पर्खेछु।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: भिरबारीमा खनेका छौं, बाँझो खेत जोतेका छौं, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौं। भिरबारीमा खनेका छौं, बाँझो खेत जोतेका छौं, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौं। कृषक सधैं यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
2: आज कृषि गुरुङले मैले आज डू समथिङ फर यू रेकर्ड अ सङ्ग।

0: आज चाहिँ एकदम मनदेखि थ्याङ्क भन्न चाहन्छु सबैजना
1: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
2: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: आधार बाँचेको छ। आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ। यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
1: सङ्गीहरू सैलुङ बताउनु न, के कस्तो कामले पाल्नुभयो हाम्रो गाउँ?
2: यो साथीले कसैले बाचा गरेको थियो, हो त्यही बाचा कुरा गर्ने हिँडेको।
1: कुरा सुन्दा त माया पिरती जस्तो छ, के कसो
2: के भयो गाडीलाई? फेरि
3: के भइसक्यो गाडी? हो फोनको पाइपै खुलेको छ सर, गाडी दबाई नबनी भन्नु।
4: ए हो है, ल ठिकै छ, भोलि जाउँ न त है। ल धन्यवाद है दाजु भाइ।
1: अब यो बाटोमा सम्धिको माया पिरतीको कथा सुन्दै जाउँ न त।
3: सुन्दैन त, मेरो माया पिरतीको कथा यसरी सुन्छ साथी।
2: सुन्नुहोस् त, यो चाहिँ लामो घर जाने बाटो कता होला? अनि आफ्नो नाम त थाहा होला नि।
5: हजुर
6: हजुर
7: हजुर

0: छ है। मान मान ल, म चाँडै लिन आउँछु नि ल तिमीलाई।
1: कान्छी कान्छी, हेर्न बाटोमा गाडी बिग्रेर हिँड्दै आउनु पऱ्यो। सोच्छौ नि कान्छी,
2: दुई वर्ष त कुरे तपाईँलाई, तर घरको बाध्यताले त्योभन्दा बेसी कुर्न सकिनँ।
0: खुसी बसाइकन्छु।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घरमा मध्याह्नको ठिक 12 बजेको छ।
2: नारायण खेती गरौ है।

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 MHz, कृषकको आवाज।
1: आमा, म हिँडे है तरकारी बेच्न धार्के बजारतिर।
2: ल ल, राम्ररी जाऊ। ए सुन त, घरमा तेल नुन चिरा केही छैन, आउँदा दुर्गा किराना स्टोरबाट ल्याऊ है, तिमीलाई सजिलो पनि हुन्छ, त्यही तरकारी बेच अनि सामान लिएर आऊ।
1: हस आमा।
0: हामी कहाँ किराना सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै तरकारी तथा अदुवाको थोक खरिद गरिन्छ। दुर्गा किराना स्टोर्स एन्ड बीके सप्लायर्स, 901 धारकी बजार। सम्पर्क कुमार बाँसकोटा 98 41 57 24 97, 98 41 57 24 97।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नयाँ अफिस त सर्ने भनियो, यहाँ भएका फर्निचरहरू पनि पुरानो भइसक्यो। हाम्रो अफिसका लागि सुहाउँदो आकर्षक र बलियो खाले फर्निचरहरू चाहिँ कहाँबाट ल्याउने होला त सर?
2: ल सर, पनि यही धुनिबेसी 640 रहेको धुनिबेसी सोफा हाउसमा सम्पर्क गर्नुहोस् न। अन्तको भन्दा राम्रो र गुणस्तरीय फर्निचरहरू सस्तो र सुपथ मूल्यमा पाइहाल्छ नि।
1: हजुर, धुनिबेसी सोफा हाउस विगत लामो समयदेखिको अनुभव सहित तपाईँको सेवामा हाजिर छ। घर तथा अफिसका लागि आवश्यक टुनिका काठ प्रयोग गरी बनाइएका सोफा सेटहरू अर्डर बमोजिम ग्यारेन्टीका साथ कोठाको नाप अनुसार तयार पारिन्छ। थप जानकारीका लागि धुनिबेसी सोफा हाउस, धुनिबेसी 640 प्रोपाइटर रविन्द्र आचार्य, सम्पर्क मोबाइल नम्बर 9843447050 9843447050। सेवा हाम्रो सन्तुष्टि तपाईँको, एक पटक सेवा गर्ने मौका दिनुहोस्।
3: शुद्धता, गुणस्तर र विश्वासको अर्को नाम जीवनपुर तोरी मिल।
4: वर्षौंदेखि तपाईँको स्वाद र विश्वासको अर्को नाम जीवनपुर तोरी मिल।
3: न कुनै मिसावट, न कुनै सम्झौता, 100% शुद्ध तोरीको तेलका लागि हामीलाई सम्झनुहोस्।
4: होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरणको लागि
3: सम्पर्क जीवनपुर तोरी मिल, धुनिवेशी 4 जीवनपुर धादिङ, 9141553683 98।

0: 0141 53 56 83।
1: कुशल सप्लायर्स धुनबेसी छ तार्के।
2: करिब एक दशक लामो समयदेखि हजुरहरूको सेवामा समर्पित रहिआएको कुशल सप्लायर्स ग्राहक वर्गहरूको माग र आवश्यकता अनुसार अब विशेष सुविधाको साथ तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सेवा सञ्चालन हुँदैछ।
1: हाम्रा सेवाहरू:
2: कार्पेट, पर्दा, पार्केटिङ, वालपेपर, प्लास्टिकका भाँडा, बेड म्याट्रेस, डोर म्याट, खाट, दराज, टेबल, कुर्सी लगायत फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै घर तथा अफिसको लागि आवश्यक ए टु जेड सामानहरू उपलब्ध छ।
1: थप जानकारीको लागि कुशल सप्लायर्स धुनबेसी छ धारके, तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सम्पर्क 98512-10540 98602-7575।
3: दिम्बी बलियो ज्याबा सोधेसेला ज्याबा डन्डी सिमेन्ट रङ्गिन जस्ता पाता बादला पाङ्वा
4: चोरङ सामान तोजी थेरङ सामान तोजी पाङ्सी जेताला सोसो बजारी निसी कोर्सगा ज्याबा पाङ्मरङ सामान याङ्से तिम्रिन्चिला
3: आइन यी चिन्ता थालाउले ज्यावा दिन भर प्रतिभा सामना लागेरी न्यु सुन्दर कुमार हार्डवेयर मुलामाले।
4: हजुर, बीएसटी हुलासला रङ्गिन तथा सादा जस्ता पाता किला काँटी सिमेन्ट डन्डी फलामे मलाङ पाइप क्युछेङबा कृषि मोटर लगायत स्यान्दो जमन सामान सामग्रीला विश्वासिलो विक्रेता न्यु सुन्दर कुमार हार्डवेयर 9001 धारके बजार।
5: सम्पर्क 010-41-40-74 सुदर्शन रेग्मी 98510-35018 मनोज रेग्मी 98-41-60-55-30।
2: वरिष्ठ युरोलोजिस्ट सर्जन तथा मृगौला प्रत्यारोपण विज्ञ डाक्टर राकेश वर्माबाट पिसाब रोग सम्बन्धी उपचार, प्रोस्टेट, हाइड्रोसिल, हर्निया, मृगौला, पित्त थैलीको पत्थरी तथा शरीरका विभिन्न गाँठागुठी अपरेसन सुविधा भइरहेकोले मौकाको फाइदा उठाउनुहुन हार्दिक अनुरोध गर्दछौ। परीक्षण तथा अपरेसन हुने समय प्रत्येक हप्ताको बुधबार र शनिबार।
6: सनराज हेल्थ केयर, धारके बजार, बहादुर भवन, एनआईसी एसिया बैंक भएको घरमा। फोन नम्बर 010-41-40-89 98-45-87-38-38। सनराज हेल्थ केयर, धारके बजार।
7: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
8: हो, हामी सबै मिली खेती गर्नुपर्छ, अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो, कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई के था, महल बनाई सहरमा बस्नेलाई के था।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज
2: आज एउटा केटले भेट्न पाइन्छ अब हिँड्ने मलाई के डर लाग्छ क्या

0: आउनुहोस् आउनुहोस् अवार्ड लिन। वास्तवमा यो कार्यक्रम तपाईँहरू जस्तै किसानलाई सम्मान गर्न प्रोत्साहन गर्न गरेको कार्यक्रम हो, आउनुहोस्।
1: मुख्यमन्त्रीज्यू, तपाईँलाई साँच्चै किसानलाई प्रोत्साहन गर्न मन छ भने नि अवार्ड होइन, उचित बजार भाउ दिनुहोस्, उन्नत जातको बिउ बिजन दिनुहोस्, अनुदानमा मल दिनुहोस्, आधुनिक खेती गर्नका लागि तालिम र कृषि औजार दिनुहोस्। किसानहरूको उत्पादन र उपभोक्ताको बिचमा जुन बिचौलियाहरूको बिगबिग छ नि, हो त्यसको अन्त्य गर्नुहोस्। कृषक हुनुमा गर्व गर्न लायकको वातावरण बनाइदिनुहोस्। कृषि प्रधान देशको कृषकमा जो वर्षभरि रगत पसिना बगाएर बाली लगाउँदाको ऋण पनि तिर्न सक्दिन, दुई छाक टार्नको लागि अर्काको देशबाट आएको चामल उधारोमा किनेर किसान हुनुमा गर्व महसुस गरिरहेको छु। अब तपाईँ नै भन्नुहोस्, म कुन खुसियालीमा तपाईँले दिने अवार्ड थापौँ?
2: कृषि रेडियो 101.5 MHz, कृषकको आवाज।
3: कृषि रेडियो समय संकेत।
4: अहिले हाम्रो स्टुडियोको घडीमा दिउँसोको ठिक 2 बजेको छ।
5: नारायण खेती गरौ है
6: ए सब

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
1: आमा, म हिँडे है तरकारी बेच्न धार्के बजारतिर।
2: ल ल, राम्ररी जाऊ। ए सुन त, घरमा तेल नुन जिरा केही छैन, आउँदा दुर्गा किराना स्टोरबाट ल्याऊ है, तिमीलाई सजिलो पनि हुन्छ, त्यही तरकारी बेच अनि सामान लिएर आऊ।
1: हस् आमा।
0: हामी कहाँ किराना सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै तरकारी तथा अदुवाको थोक खरिद गरिन्छ। दुर्गा किराना स्टोर्स एन्ड बीके सप्लायर्स, 901 धारके बजार। सम्पर्क कुमार बाँसकोटा 98 41 57 24 97, 98 41 57 24 97।
3: भर पर्दो र गुणस्तर साला, बिकी हार्डवेयर हो हाम्रो पसला।
4: विभिन्न स्थानमा सेवा दिँदै आएको बिके हार्डवेयर एन्ड इन्टरप्राइजेस अब तपाईँ हाम्रै धारके बजारमा पनि।
5: हामी कहाँ सस्तो, बलियो र गुणस्तरीय घर भवन निर्माणका लागि चाहिने फलामी रड, तार, चाली जस्ता पाता, सिमेन्ट लगायत हार्डवेयर सम्बन्धी सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: बिके हार्डवेयर एन्ड इन्टरप्राइजेस, 901 थार्के बजार, धादिङ।
5: सम्पर्कको लागि टेलिफोन नम्बर 010 41 40 34,
4: मोबाइल नम्बर 98 41 16 78 98, 98 41 16 78 98।
6: ल, हिजोसम्म त केही थिएन, आज त ट्र्याक्टर ल्याएर जोतिरहनु भएको छ त। कताबाट ल्याउनु भयो? सजिलो गरेर जोतिरहनु भएको छ त।
7: धारके कृषि औजार कलेक्सनबाट लिएर आएको नि। ट्र्याक्टरले जोत्यो भने त अरू खेतालाहरू पनि कम लाग्ने र सजिलो हुँदो रहेछ।
8: यहाँ जे पर्ला पर्ला भनेर मैले त ट्र्याक्टर बोकेर लिएर आएँ बाबु।
6: हो र भने, उसो भए त म पनि गएर लिएरै हाल्छु।
7: हामी कहाँ विभिन्न प्रकारका ट्र्याक्टर, ट्र्याक्टरका सम्पूर्ण पाठ पूर्जा, तपाईँलाई आवश्यक सम्पूर्ण कृषि औजारका सामान, बिक्री वितरण र स्पेयर पार्ट्सहरू पनि सहजै उपलब्ध छ।
9: घराइसी कुटानी पिसानी मिल र डिक्स मिल पनि बिक्री वितरण गरिनुका साथै बिग्रेका मेसिनहरू मर्मत गरिन्छ र सम्पूर्ण पाठ पूर्जाहरू उपलब्ध रहेका छन्।
10: यदि तपाईँको सामान बिग्रिएमा खेतबारीमै गएर मर्मतको सुविधा पनि रहेको छ।
11: यति मात्र कहाँ हो र, तपाईँलाई आवश्यकता अनुसारका कृषि औजार, यन्त्र उपकरणहरू चाहिएमा जे चाहिन्छ त्यो भन्नुहोस्, हामी उपलब्ध गराउनेछौँ।
9: थप जानकारीको लागि कृषि औजार कलेक्सन, धुनिबेची छ, धारके, धादिङ।
11: सम्पर्क केदार अधिकारी 98 087 29 160 र रबिन 98 5 12 44 155।
7: ए हजुर, सुझावको लागि सम्झिनु होला है।
12: वरिष्ठ युरोलोजिस्ट सर्जन तथा मृगौला प्रत्यारोपण विज्ञ डाक्टर राकेश वर्माबाट पिसाब रोग सम्बन्धी उपचार, प्रोस्टेट, हाइड्रोसिल, हर्निया, मृगौला, पित्त थैलीको पत्थरी तथा शरीरका विभिन्न गाँठागुठी अपरेसन सुविधा भइरहेकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौँ। परीक्षण तथा अपरेसन हुने समय प्रत्येक हप्ताको बुधबार र शनिबार।
13: सनराज हेल्थ केयर, धाके बजार, बहादुर भवन, एनआईसी एसिया बैंक भएको घरमा। फोन नम्बर 010 41 40 89, 98 45 87 38 38। सनराज हेल्थ केयर, धाके बजार।

0: थप जानकारीका लागि ओर्लिङको धारके शाखा धुनिवेशी छ धारके सम्पर्क सुजन सुयाल मोबाइल नम्बर 9803250420 रोहन थापा 9803250366
1: छिटो बनेकै वर्ल्डलिङ्क
2: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
3: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
1: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
2: माया र स्वभावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड,
3: त्रिभुवन विश्व।

0: विद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस एस धुनिवेशी आदर्श क्याम्पस धुनिवेशी तीन धादिङमा स्नातक तह प्रथम वर्षमा व्यवस्थापन मानविकी र सामाजिक विज्ञान संकायमा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
0: यातायातको व्यवस्था भएको,
1: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन गराइने,
0: प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
1: शान्त र मनोरम वातावरण भएको,
0: अतिरिक्त क्रियाकलापको व्यवस्था भएको।
1: थप जानकारीको लागि सम्पर्क धुनिवेशी आदर्श क्याम्पस धुनिवेशी तीन धादिङ,
0: सम्पर्क नम्बर 98512519999, 98512519999।
2: ल, हिजोसम्म त केही थिएन, आज त ट्र्याक्टर ल्याएर जोतिरहनु भएको छ त। कताबाट ल्याउनु भयो? सजिलो गरेर जोतिरहनु भएको छ त।
3: धारके कृषि औजार कलेक्सनबाट लिएर आएको नि। ट्र्याक्टरले जोत्यो भने त अरू खेतालाहरू पनि कम लाग्ने र सजिलो हुँदो रहेछ।
4: यहाँ जे पर्ला पर्ला भनेर मैले ट्र्याक्टर बोकेर लिएर आएँ बाबु।
2: हो र भने, उसो भए त म पनि गएर लिएरै हाल्छु।
3: हामी कहाँ विभिन्न प्रकारका ट्र्याक्टरका सम्पूर्ण पाठ पूर्जा, तपाईँलाई आवश्यक सम्पूर्ण कृषि औजारका सामान बिक्री वितरण र स्पियर पार्ट्सहरू पनि सहजै उपलब्ध छ।
5: घराइसी कुटानी पिसानी मिल र डिक्स मिल पनि बिक्री वितरण गरिनुका साथै बिग्रेका मेसिनहरू मर्मत गरिन्छ र सम्पूर्ण पाठ पूर्जाहरू उपलब्ध रहेका छन्।
6: यदि तपाईँको सामान बिग्रिएमा खेतबारीमै गएर मर्मतको सुविधा पनि रहेको छ।
7: यति मात्र कहाँ हो र, तपाईँलाई आवश्यकता अनुसारका कृषि औजार यन्त्र उपकरणहरू चाहिएमा जे चाहिन्छ त्यो भन्नुहोस्, हामी उपलब्ध गराउनेछौ।
5: थप जानकारीको लागि कृषि औजार कलेक्सन धुनिवेशी छ धारके धादिङ,
7: सम्पर्क केदार अधिकारी 98087129160 र रबिन 98512445।
3: ए हजुर, सुझावको लागि सम्झिनु होला है।
8: धारके बजारमै हालसम्मकै सबैभन्दा सफा, स्वस्थ, ताजा मासु पाइने पसल,
9: लोकल खसी, लोकल ब्रोइलर तथा प्यारेस कुखुराको ताजा मासु पाइने पसल,
8: तपाईँले भने जति मासु भनेकै ठाउँमा पुर्याइदिने मासु पसल,
9: तपाईँले उत्पादन गरेका लोकल बोका, खसी, लोकल कुखुरा प्रतिस्पर्धी मूल्यमा किनिदिने मासु पसल।
10: मुना मासु पसल धुनिवेशी छ धारके बजार, पुरानो धारके जाने बाटैमा। सम्पर्क विशु गजुरेल 98409170707, 98409170707। हामी कहाँ पूजाको लागि जिउँदो बोका पनि पाइन्छ।
11: नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना सहित सन्डाज हेल्थ केयर बहादुर भवनमा अत्याधुनिक डिजिटल एक्सरे सेवा 24 घण्टा शुरू भएको जानकारी गराउँदछौ। सन्डाज हेल्थ केयर धुनिवेशी छ धारके बहादुर भवन 98547838338 010-41-40-40।
12: सुन चाँदीको मूल्य यस्तो महँगो छ, त्यही माथि यो खानी खोला बजारमा विश्वासिलो र भरपर्दो सुन चाँदी पसल कहाँ होला र?
13: ए हजुर, यति सानो कुरामा पनि किन चिन्ता लिनुहुन्छ? हाम्रै खानी खोला बजारमा विश्वासिलो र भरपर्दो सुन चाँदीको कारोबारको लागि सौगात स्वरूप सुन चाँदी पसल छँदैछ नि।
14: रेडिमेड सुनचाँदीका गरगहना पाउनुका साथै मौलिक नेपाली तथा आधुनिक डिजाइनको गरगहना अर्डर बमोजिम तयार गरिन्छ, साथै मेसिनबाट नाक कान पनि छेडिन्छ। राशि अनुसारका पत्थर, पूजाका लागि आवश्यक सम्पूर्ण चाँदीका भाँडाकुँडाहरू सुपथ मूल्यमा पाइन्छ। काठमाडौँको सम्पूर्ण सेवा सुविधा सहित सौगात स्वरूप सुनचाँदी पसल खानी खोला बजार।
13: थप जानकारीको लागि सौगात स्वरूप सुनचाँदी पसल धुनिवेशी 8 खानीखोला धादिङ, सम्पर्क बाबुराम रसाइली, मोबाइल नम्बर 98141869628।
15: भिरबारीमा खनेका छौँ, बाँझो खेत जोतेका छौँ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौँ। भिरबारीमा खनेका छौँ, बाँझो खेत जोतेका छौँ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौँ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
16: यो हो कृषि रेडियो 101.5 MHz, कृषकको आवाज।
17: कति भयो? अब दिनु न एकपल्ट।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: कति हिट भएछ नि है? त्यही त, म त लास्ट हेर्दा ब्रो, त्यस्तो होइन क्या? के भयो तँलाई?
1: उठ हेर्न, हेर रे रे, कति भन्छ र
0: मन्छ मोटो, उठ हेर्दा किन हेर्ने? हेर न हेर न, तेरो गटुपे न बडा मिनट है, के भयो मुठु?
1: होइन मुठु
0: पिसाको म पढेको छु।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
2: Good afternoon, students.
3: Good afternoon, ma'am.
2: Tinggal thawai ki bhayena. Hamro 15 days pachi unlai ko dance program chha, aba yehi khudai chha. So, jo jo interested hununcha, aaj dekhi aapno dance rehearsal start garnu hola. Kine ki boli dekhi bhayena, hai na sir?
3: Okay, ma'am.
2: Okay, children. Good luck.
3: Thank you, ma'am.
2: Please,
3: ma'am.
2: Oh, yeah, sir. Anta bhi dance karcha. Pachi ke bhayachha? Ma ta do it garchu. Kosan. Jiti sanga. Oi, ki ma rehearsal chha, ke ma bhayachha?
4: Angel, suna na. Aba unlai ko dance program ma ke timro dance partner bancho?
2: Sorry, safal tara ma tumi dance partner choose garisake. Sorry.
4: हाई
2: अब हुनलाई हामी डान्स प्रोग्राममा कि तिमी डान्स गर्न भन्छौ
4: ल सरी अन्त मेरो डान्स गर्न चुज भइसक्यो

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
2: अनि मिस्टर ज्यू, अब यो चाहिँ अब हाम्रो मिलिमिन पनि 15 जति खर्च भइसकेको छ। अब तपाईँले यसो मलाई प्रमोसनमा हेल्प गर्नुपर्ने छ।
3: आरकेजी, तपाईँ चिन्ता नगर्नुहोस् न, आई एम मिस्टर ज्यू, आई हेभ 256K फलोवर्स अन टिकटक। आज हेर्नुहोस् न, बिग बिग कम्पनीमा काम गरिरहेको छ, तपाईँको सुत 13 म्युजिक भिडियो भइसक्यो। अब सोच्नुहोस् त, म प्रमोसनमा हेल्प गर्दिनँ, तपाईँ चिन्तै नगर्नुहोस् न।
4: एक्सक्युज मी सर, एउटा नानी भेट्नु आएछ,
3: फ्यान फर्किँदा होला, तपाईँ पठाइदिनु।

0: हाम्रो भिडियो कहिले रिलिज हुन्छ होला? मैले चाहिँ अब यो फ्राइडे रिलिज गर्ने
1: सोचेको छु।
0: हेलो,
1: मलाई चिन्नु भयो? म पूर्वी के पूर्वी के छ सँगलाई के
0: सरी नानु, म तिमीसँग यसमा कुरो गर्छु ल। म स्थान भेटिङ गर्छु, जाउँ ल, बाई।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
2: म त यार सरोजलाई भेट्न आएर जाँदैछ के, हामी सबैजना भेटौँ न भनेर स्याटरडे
3: भयो भने पर्दैन
2: किन
3: भेट्ने,
2: मैले आउँछु भनिसकेँ त
3: भेटौँ भनेर।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: कलरफुल बनाउन तिम्रो नै खाँचो छ।
1: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई के था, महल बनाई सहरमा बस्नेलाई के था।
2: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
3: यार बडा ढिला बिसै गरेर आछ यार यहाँ त भन्नु यार हामी त बाबा हाँ तेरो बको छोरा छिपा

0: भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हामीले अझै के पनि जानकारी गराउन चाहन्छु भने हाम्रो कुनै पनि मान्छेले हाम्रो चाहिँ एउटा मतलब विश्वको खाने सुरुको त्यो चाहिँ हुन्छ
1: कपुलधारा सबै

0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियो घडीमा अपराह्नको ठिक 4 बजेको छ।
2: नारायण खेती गरौ है।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: श्रम जीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज। के तपाईँ गुणस्तरीय बिउ बिजनको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने ढुङ्गाना एग्रो सेन्टर धारके तरकारी बजारलाई सम्झनुहोस्। उन्नत जातका बिउ बिजन, जैविक तथा रासायनिक विषादी, रासायनिक तथा प्राङ्गारिक मल लगायत एग्रोभेट सम्बन्धी सम्पूर्ण सामग्री सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थप जानकारी तथा सेवाका लागि ढुङ्गाना एग्रो सेन्टर धुनीबेसी छ धारके तरकारी बजार भित्र। सम्पर्क रमेश ढुङ्गाना 9840 09 800।
1: आमा, म हिँडे है तरकारी बेच्न धारके बजारतिर।
2: ल ल, राम्ररी छौ। ए सुन त, घरमा तेल नुन जिरा केही छैन, आउँदा दुर्गा किराना स्टोरबाट ल्याऊ है, तिमीलाई सजिलो पनि हुन्छ, त्यही तरकारी बेच अनि सामान लिएर आऊ।
1: हस आमा।
0: हामी कहाँ किराना सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै तरकारी तथा अदुवाको थोक खरिद गरिन्छ। दुर्गा किराना स्टोर्स एन्ड बीके सप्लायर्स, 901 धारकी बजार। सम्पर्क कुमार बास्कोटा 9841 57 24 97, 9841 57 24 97।
3: धारकी बजारमा नै भरपर्दो र विश्वासिलो पोल्ट्री सप्लायर्स आर्जन पोल्ट्री सप्लायर्स।
4: के रे भरपर्दो रे भनेको मात्रै कि काम पनि समयमै गर्छन् हो त्यो पोल्ट्री सप्लायर्समा।
3: एकचोटि गएर त हेर्नुहोस् न, गुणस्तरीय दाना, औषधि तथा परामर्शको लागि आर्जन पोल्ट्री सप्लायर्स धुनीबेसी छ धारके धादिङ।
4: पोल्ट्री व्यवसायलाई चाहिने सम्पूर्ण सामान होलसेल तथा खुद्रा बिक्री केन्द्र।
3: सम्पर्क आर्जन पोल्ट्री सप्लायर्स धुनीबेसी छ धारके सिरान बजार प्रभु बैङ्क सँगै
4: 9851100945 9851100945।
5: नयाँ अफिस त सर्ने भनियो, यहाँ भएका फर्निचरहरू पनि पुरानो भइसक्यो। हाम्रो अफिसका लागि सुहाउँदो, आकर्षक र बलियो खाले फर्निचरहरू चाहिँ कहाँबाट ल्याउने होला त सर?
6: ल सर, पनि यही धुनीबेसी 640 रहेको धुनीबेसी सोफा हाउसमा सम्पर्क गर्नुहोस् न। अन्तको भन्दा राम्रो र गुणस्तरीय फर्निचरहरू सस्तो र सुपथ मूल्यमा पाइहाल्छ नि।
5: हजुर, धुनीबेसी सोफा हाउस विगत लामो समयदेखिको अनुभव सहित तपाईँको सेवामा हाजिर छ। घर तथा अफिसका लागि आवश्यक टुनिका काठ प्रयोग गरी बनाइएका सोफा सेटहरू अर्डर बमोजिम ग्यारेन्टीका साथ कोठाको नाप अनुसार तयार पारिन्छ। थप जानकारीका लागि धुनीबेसी सोफा हाउस धुनीबेसी 640 प्रोपाइटर रविन्द्र आचार्य। सम्पर्क मोबाइल नम्बर 9843 47 80 50 9843 47 80 50। सेवा हाम्रो सन्तुष्टि तपाईँको, एक पटक सेवा गर्ने मौका दिनुहोस्।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
3: वरिष्ठ युरोलोजिस्ट सर्जन तथा मृगौला प्रत्यारोपण विज्ञ डाक्टर राकेश वर्माबाट पिसाब रोग सम्बन्धी उपचार, प्रोस्टेट, हाइड्रोसिल, हर्निया, मृगौला, पित्त थैलीको पत्थरी तथा शरीरका विभिन्न गाँठागुठी अपरेसन सुविधा भइरहेकोले मौकाको फाइदा उठाउनुहुन हार्दिक अनुरोध गर्दछौँ। परीक्षण तथा अपरेसन हुने समय प्रत्येक हप्ताको बुधबार र शनिबार।
0: सनराज हेल्थ केयर, धारके बजार, बहादुर भवन, एनआईसी एसिया बैंक भएको घरमा। फोन नम्बर 010-41-40-89 98-45-87-38-38। सनराज हेल्थ केयर, धारके बजार।
8: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र? कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
0: हो, हामी सबै मिली खेती गर्नुपर्छ। अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो, कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज
2: Now let's welcome a 4-year-old baby, a very cute baby. She is none other than Rinjin Lamu Sherpa Junta Lagyo Tarale. Let's welcome her on the stage, Rinjin Lamu Sherpa. Thank you.

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

रोपेर सिर्जनाका फूलहरू, खोपेर कलाका गुरेटोहरू, रोजेर अर्कै बाटो, हाम्रो साथ छोडेर गए पनि अनन्त यात्रामा हिँडेका तिम्रा पाइलाहरू कतै नठोकिउन्, कतै नरोकिउन्। जहाँ रहे पनि, जहाँ भए पनि, यतै कतै भए झै आभास भइरहन्छ अनि आँखाबाट आँसु त्यसै झरिदिन्छ। तिम्रै पदचाप पछ्याउँदै सिर्जनाका केही थोपाहरूले सिस्न खोज्दैछौ कलाको यो फुलबारीमा, जहाँ तिम्रा अमर फूलहरू मगमगाइरहेका छन्। तिम्रा अजर अमर सत्कर्म सिर्जनाहरूले हामी सधैँ सम्झिरहन्छौँ।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज। के तपाईँ गुणस्तरीय बिउ बिजनको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने ढुङ्गाना एग्रो सेन्टर धारके तरकारी बजारलाई सम्झनुहोस्। उन्नत जातका बिउ बिजन, जैविक तथा रासायनिक विषादी, रासायनिक तथा प्राङ्गारिक मल लगायत एग्रोभेट सम्बन्धी सम्पूर्ण सामग्री सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थप जानकारी तथा सेवाका लागि ढुङ्गाना एग्रो सेन्टर धुनीबेसी छ धारके तरकारी बजार भित्र। सम्पर्क रमेश ढुङ्गाना 9840-099-800।
1: धारके बजारमा नै भरपर्दो र विश्वासिलो पोल्ट्री सप्लायर्स आर्जन पोल्ट्री सप्लायर्स।
2: के रे भरपर्दो रे भनेको मात्रै कि काम पनि समयमै गर्छन् हो त्यो पोल्ट्री सप्लायर्समा।
1: एकचोटि गएर त हेर्नुहोस् न, गुणस्तरीय दाना, औषधि तथा परामर्शको लागि आर्जन पोल्ट्री सप्लायर्स धुनीबेसी छ धारके धादिङ।
2: पोल्ट्री व्यवसायलाई चाहिने सम्पूर्ण सामान होलसेल तथा खुद्रा बिक्री केन्द्र।
1: सम्पर्क आर्जन पोल्ट्री सप्लायर्स धुनीबेसी छ धारके सिरान बजार प्रभु बैङ्क सँगै
2: 9851100945 9851100945।
3: भर पर्दो र गुणस्तर असल बिकी हार्डवेयर हो हाम्रो पसला।
4: विभिन्न स्थानमा सेवा दिँदै आएको बिक्की हार्डवेयर एन्ड इन्टरप्राइजेस अब तपाईँ हाम्रै धारके बजारमा पनि।
1: हामी कहाँ सस्तो, बलियो र गुणस्तरीय घर भवन निर्माणका लागि चाहिने फलामी रड, तार, चाली जस्ता पाता, सिमेन्ट लगायत हार्डवेयर सम्बन्धी सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: बिक्की हार्डवेयर एन्ड इन्टरप्राइजेस 9201 थारके बजार धादिङ।
1: सम्पर्कको लागि टेलिफोन नम्बर 010-41-40-34,
4: मोबाइल नम्बर 9841-16-78-98 9841-16-78-98।
5: आमा, म हिँडे है तरकारी बेच्न धारके बजारतिर।
6: ल ल, राम्ररी जाऊ। ए सुन त, घरमा तेल नुन सिरा केही छैन, आउँदा दुर्गा किराना स्टोरबाट ल्याऊ है, तिमीलाई सजिलो पनि हुन्छ, त्यही तरकारी बेच अनि सामान लिएर आऊ।
5: हस् आमा।
0: हामी कहाँ किराना सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै तरकारी तथा अदुवाको थोक खरिद गरिन्छ। दुर्गा किराना स्टोर्स एन्ड बीके सप्लायर्स 901 धारके बजार। सम्पर्क कुमार बाँसकोटा 9841-5724-97 9841-5724-97।
2: शुद्धता, गुणस्तर र विश्वासको अर्को नाम जीवनपुर तोरी मिल।
7: वर्षौंदेखि तपाईँको स्वाद र विश्वासको अर्को नाम जीवनपुर तोरी मिल।
2: न कुनै मिसावट, न कुनै सम्झौता, 100% शुद्ध तोरीको तेलका लागि हामीलाई सम्झनुहोस्।
7: होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरणको लागि
2: सम्पर्क जीवनपुर तोरी मिल, धुनीबेसी 4 जीवनपुर धादिङ, 9841-5356-83 9841-5356-83।
8: ल, हिजोसम्म त केही थिएन, आज त ट्र्याक्टर ल्याएर जोतिरहनु भएको छ त। कताबाट ल्याउनु भयो? सजिलो गरेर जोतिरहनु भएको छ त।
9: धारके कृषि औजार कलेक्सनबाट लिएर आएको नि। ट्र्याक्टरले जोत्यो भने त अरू खेतालाहरू पनि कम लाग्ने र सजिलो हुँदो रहेछ।
10: यहाँ जे पर्ला पर्ला भनेर मैले त ट्र्याक्टर बोकेर ल्याएँ बाबु।
8: हो र भने, उसो भए त म पनि गएर लिएरै हाल्छु।
9: हामी कहाँ विभिन्न प्रकारका ट्र्याक्टर, ट्र्याक्टरका सम्पूर्ण पार्ट पुर्जा, तपाईँलाई आवश्यक सम्पूर्ण कृषि औजारका सामान, बिक्री वितरण र स्पेयर पार्ट्सहरू पनि सहजै उपलब्ध छ।
11: घराइसी कुटानी पिसानी मिल र डिक्स मिल पनि बिक्री वितरण गरिनुका साथै बिग्रेका मेसिनहरू मर्मत गरिन्छ र सम्पूर्ण पार्ट पुर्जाहरू उपलब्ध रहेका छन्।
12: यदि तपाईँको सामान बिग्रेमा खेतबारीमै गएर मर्मतको सुविधा पनि रहेको छ।
13: यति मात्र कहाँ हो र, तपाईँलाई आवश्यकता अनुसारका कृषि औजार, यन्त्र उपकरणहरू चाहिएमा जे चाहिन्छ त्यो भन्नुहोस्, हामी उपलब्ध गराउनेछौँ।
1: थप जानकारीको लागि कृषि औजार कलेक्सन धुनीबेसी छ धारके धादिङ।
13: सम्पर्क केदार अधिकारी 9807-29160 र रबिन 9852-44-155।
9: ए हजुर, सुझावको लागि सम्झिनु होला है।
14: कुशल सप्लायर्स धुनीबेसी छ धारके। करिब एक दशक लामो समयदेखि हजुरहरूको सेवामा समर्पित रही आएको कुशल सप्लायर्स ग्राहक वर्गहरूको माग र आवश्यकता अनुसार अब विशेष सुविधाको साथ तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सेवा सञ्चालन हुँदैछ।
15: सेवाहरू:
14: कार्पेट, पर्दा, पार्केटिङ, वालपेपर, प्लास्टिकका भाँडा, बेड म्याट्रेस, डोर म्याट, खाट, दराज, टेबल, कुर्सी लगायत फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै घर तथा अफिसको लागि आवश्यक ए टु जेड सामानहरू उपलब्ध छ।
15: थप जानकारीको लागि कुशल सप्लायर्स धुनबेसी छ धारके तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सम्पर्क 98512-10540 98602-7751।
16: वडा अध्यक्षजी नमस्कार।
17: नमस्कार सन्तोषजी, के छ टोलतिर सब ठिक ठाक?
16: खै के भन्नु वडा अध्यक्षजी, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ। उसले छलफल गरी घटना टुङ्ग्याइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
17: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती गरने जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मेचेर काम गरियो भने त भोलि हामी नै पर्छौँ है फेरि।
16: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन?
17: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
18: सुन चाँदीको मूल्य यस्तो महँगो छ, त्यही माथि यो खानीखोला बजारमा विश्वासिलो र भरपर्दो सुन चाँदी पसल कहाँ होला र?
19: ए हजुर, यति सानो कुरामा पनि किन चिन्ता लिनुहुन्छ? हाम्रै खानीखोला बजारमा विश्वासिलो र भरपर्दो सुन चाँदीको कारोबारको लागि सौगात स्वरूप सुन चाँदी पसल छँदैछ नि।
20: रेडिमेड सुनचाँदीका गरगहना पाउनुका साथै मौलिक नेपाली तथा आधुनिक डिजाइनको गरगहना अर्डर बमोजिम तयार गरिन्छ। साथै मेसिनबाट नाक कान पनि छेडिन्छ। राशि अनुसारका पत्थर, पूजाका लागि आवश्यक सम्पूर्ण चाँदीका भाँडाकुँडाहरू सुपथ मूल्यमा पाइन्छ। काठमाडौँको सम्पूर्ण सेवा सुविधा सहित सौगात स्वरूप सुनचाँदी पसल खानीखोला बजार।
19: थप जानकारीको लागि सौगात स्वरूप सुनचाँदी पसल धुनिवेशी 8 खानीखोला धादिङ, सम्पर्क बाबुराम रसाइली, मोबाइल नम्बर 98 41 83 69 28।
21: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र? कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
22: हो, हामी सबै मिली खेती गर्नुपर्छ। अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो, कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

हाम्रै उत्पादनले संसार बाँचेको छ। आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ। यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

पच पच पच पच फर्के फर्के।

0: आउनुहोस् आउनुहोस् अवार्ड लिन। वास्तवमा यो कार्यक्रम तपाईँहरू जस्तै किसानलाई सम्मान गर्न प्रोत्साहन गर्न गरेको कार्यक्रम हो। आउनुहोस्
1: मुख्यमन्त्रीज्यू, तपाईँलाई साँच्चै किसानलाई प्रोत्साहन गर्न मन छ भने नि अवार्ड होइन, उचित बजार भाउ दिनुहोस्, उन्नत जातको बिउ बिजन दिनुहोस्, अनुदानमा मल दिनुहोस्, आधुनिक खेती गर्नका लागि तालिम र कृषि औजार दिनुहोस्। किसानहरूको उत्पादन र उपभोक्ताको बिचमा जुन बिचौलियाहरूको बिगबिग छ नि, हो त्यसको अन्त्य गर्नुहोस्। कृषक हुनुमा गर्व गर्न लायकको वातावरण बनाइदिनुहोस्। कृषि प्रधान देशको कृषकमा जो वर्षभरि रगत पसिना बगाएर बाली लगाउँदाको ऋण पनि तिर्न सक्दिन, दुई छाक तार्नको लागि अर्काको देशबाट आएको चामल उधारोमा किनेर किसान हुनुमा गर्व महसुस गरिरहेको छु। अब तपाईँ नै भन्नुहोस्, म कुन खुसियालीमा तपाईँले दिने अवार्ड थापौँ?
2: कृषि रेडियो 101.5 MHz, कृषकको आवाज।
3: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
4: हो, हामी सबै मिली खेती गर्नुपर्छ, अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो, कृषि रेडियो 101.5 MHz, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: दिनुभयो औषधि हाल्यो
1: न शरीर ढाक्ने कपडा मास्क पनि त खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
0: एकैछिन त अनि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँको नि
1: हेर्नुहोस् है यसरी बाली नालीमा बिसादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल बिसादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ बिसादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
0: बिसादीले धेरै नै जोखिम हुन्छ
1: हो नि रासायनिक बिसादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मुछा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
0: अनि नानी बिसादी प्रयोग नगरे अनुभारी नै हुँदैन किरा लाग्छ हाल्नु त पऱ्यो नि
1: सुन्नुहोस् है रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
0: हस् नानी मैले बुझेँ म परम्परागत पिसादी नै प्रयोग गर्छु
1: नेपाल सरकार विज्ञापन
2: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
3: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: भिरबारीमा खनेका छौं, बाँझो खेत जोतेका छौं, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौं। भिरबारीमा खनेका छौं, बाँझो खेत जोतेका छौं, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौं। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: आउनुहोस् आउनुहोस् अवार्ड लिन। वास्तवमा यो कार्यक्रम तपाईँहरू जस्तै किसानलाई सम्मान गर्न प्रोत्साहन गर्न गरेको कार्यक्रम हो। आउनुहोस्
1: मुख्यमन्त्रीज्यू, तपाईँलाई साँच्चै किसानलाई प्रोत्साहन गर्न मन छ भने नि अवार्ड होइन, उचित बजार भाउ दिनुहोस्, उन्नत जातको बिउ बिजन दिनुहोस्, अनुदानमा मल दिनुहोस्।

0: आधुनिक खेती गर्नका लागि तालिम र कृषि औजार दिनुहोस्। किसानहरूको उत्पादन र उपभोक्ताको बिचमा जुन बिचौलियाहरूको बिगबिग छ नि, हो त्यसको अन्त्य गर्नुहोस्। कृषक हुनुमा गर्व गर्न लायकको वातावरण बनाइदिनुहोस्। कृषि प्रधान देशको कृषकमा जो वर्षभरि रगत पसिना बगाएर बाली लगाउँदाको ऋण पनि तिर्न सक्दिन, दुई छाक टार्नको लागि अर्काको देशबाट आएको चामल उधारोमा किनेर किसान हुनुमा गर्व महसुस गरिरहेको छु। अब तपाईँ नै भन्नुहोस्, म कुन खुसियालीमा तपाईँले दिने अवार्ड थाहा पाउँ?
1: कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
2: कृषि रेडियो समय संकेत।
3: अहिले हाम्रो स्टुडियोको घडीमा बेलुकाको ठिक 7 बजेको छ।
4: नारायण खेती गरौ है।

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
1: हैप्पी बर्थडे टू यू रिजान।
2: वाओ, कस्तो मिठो केक यार।
3: खोइ खोइ लिए त, कस्तो मिठो स्वाद। म त फेरि अलिकति खान्छु यार।
2: हुँदैन त मिठो।
4: हजुर, कता हाम्रो बेकरी उद्योग यता।
5: सुन्नुहोस् त, हामी कहाँ जन्मदिन, विवाह, औपचारिक कार्यक्रम वा अन्य कुनै विशेष अवसर सेलिब्रेसनका लागि स्वस्थ, स्वादिष्ट र गुणस्तरीय केक पाइन्छ।
2: कस्टम डिजाइनमा तपाईँले चाहेकै फ्लेभरमा केक अर्डर गर्नुहोस् र सेलिब्रेसनलाई अझै मिठो बनाउनुहोस्।
4: हामी कहाँ सम्पूर्ण बेकरी आइटमहरू उपलब्ध छन्।
5: थप जानकारीको लागि हाम्रो पाउरोटी उद्योग, तुनिवेशी 8 खानीखोला, धादिङ, सम्पर्क नम्बर 010-40-11-17, 010-40-11-17।
6: मेरी बुढी साह्रै कचकची छे भने भन्ने बित्तिकै मैले निर्माणका सामग्री कहाँबाट ल्याउनु, मलाई पनि त थाहा छ नि घर बनाउनु पर्छ भनेर। अहिले हतार गर्दा भोलि पछताउनु पर्यो भने।
7: मामा एक्लै फतफताउँदै हुनुहुन्छ, के भयो?
6: हेर न भान्जी, तिम्री माइजू।
7: मैले सबै कुरा बुझिसके मामा, तपाईँ अब चिन्ता नलिकन खुरुक्क धारकै इन्टरप्राइजेस जानुहोस् त।
8: यहाँ पञ्चकन्या, जगदम्बा डन्डी, एसियन पेन्ट्स, ओपिसी, पिपिसी सिमेन्ट, पिपिआर, जिआई, पिभिसी स्टिल, पोलिथिन पाइप तथा फिटिङ्स, मार्बल, प्लाइवुड, सिसा, पानी तान्ने घरेलु तथा कृषि पम्प, किला, कब्जा साथै हार्डवेयर सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध छ।
6: धारके इन्टरप्राइजेस, 901 धारके बजार।
8: सम्पर्क दामोदर रेग्मी 9841-29-61-53, 9818-76-87-0 छ। रामराजा रेग्मी 9841-62-34-80, 9818-83-24-03।
2: शुद्धता, गुणस्तर र विश्वासको अर्को नाम जीवनपुर तोरी मिल।
9: वर्षौंदेखि तपाईँको स्वाद र विश्वासको अर्को नाम जीवनपुर तोरी मिल।
2: न कुनै मिसावट, न कुनै सम्झौता, 100% शुद्ध तोरीको तेलका लागि हामीलाई सम्झनुहोस्।
9: होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरणको लागि
2: सम्पर्क जीवनपुर तोरी मिल, धुनिवेशी 4, जीवनपुर, धादिङ, 9841-53-56-83, 9841-53-56-83।
10: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
11: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
10: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
11: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सेकेन्ड ह्यान्ड कारहरूको खरिद बिक्री तथा सट्टा पट्टा गरिने एकमात्र सही ठेगाना
1: रेसिङ अटोमोबाइल्स कलंकी खसी बजार काठमाडौँ।
2: नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना सहित सन्डाज हेल्थ केयर बहादुर भवनमा अत्याधुनिक डिजिटल एक्सरे सेवा 24 घण्टा सुरु भएको जानकारी गराउँदछौ। सन्डाज हेल्थ केयर दुनिबिसी छ धारके बहादुर भवन 9845-87-38-38 010-41-40-40।
3: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ। त्यसैले त सबै मिली खेती गर्नुपर्छ
4: हो, हामी सबै मिली खेती गर्नुपर्छ। अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो, कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: तिमी पनि फोन लागेन।
1: मैले त मोबाइलै हरायो, फेरि अर्को सिलिन्डर पनि पाएन।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
1: हो, हामी सबै मिली खेती गर्नुपर्छ। अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो, कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
1: हो, हामी सबै मिली खेती गर्नुपर्छ। अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो, कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: आउनुहोस् आउनुहोस् अगाडि लिन। वास्तवमा यो कार्यक्रम तपाईँहरू जस्तै किसानलाई सम्मान गर्न प्रोत्साहन गर्न गरेको कार्यक्रम हो, आउनुहोस्।
1: मुख्यमन्त्रीज्यू, तपाईँलाई साँच्चै किसानलाई प्रोत्साहन गर्न मन छ भने नि अवार्ड होइन, उचित बजार भाउ दिनुहोस्, उन्नत जातको बिउ बिजन दिनुहोस्, अनुदानमा मल दिनुहोस्, आधुनिक खेती गर्नका लागि तालिम र कृषि औजार दिनुहोस्। किसानहरूको उत्पादन र उपभोक्ताको बिचमा जुन बिचौलियाहरूको बिगबिग छ नि, हो त्यसको अन्त्य गर्नुहोस्। कृषक हुनुमा गर्व गर्न लायकको वातावरण बनाइदिनुहोस्। कृषि प्रधान देशको कृषकमा जो वर्षभरि रगत पसिना बगाएर बाली लगाउँदाको ऋण पनि तिर्न सक्दिन, दुई छाक टार्नको लागि अर्काको देशबाट आएको चामल उधारोमा किनेर किसान हुनुमा गर्व महसुस गरिरहेको छु। अब तपाईँ नै भन्नुहोस्, म कुन खुसियालीमा तपाईँले दिने अवार्ड थापौँ?
2: कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
3: कृषि रेडियो समय संकेत।
4: अहिले हाम्रो स्टुडियोको घडीमा बेलुकाको ठिक 8 बजेको छ।
5: नारायण खेती गरौ है
6: ए सबै।

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज। के तपाईँ गुणस्तरीय बिउ बिजनको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने ढुङ्गाना एग्रो सेन्टर धारके तरकारी बजारलाई सम्झनुहोस्। उन्नत जातका बिउ बिजन, जैविक तथा रासायनिक विषादी, रासायनिक तथा प्राङ्गारिक मल लगायत एग्रोभेट सम्बन्धी सम्पूर्ण सामग्री सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थप जानकारी तथा सेवाका लागि ढुङ्गाना एग्रो सेन्टर धुनीबेसी छ धारके तरकारी बजार भित्र। सम्पर्क रमेश ढुङ्गाना 9840-099-800।
1: आमा, म हिँडे है तरकारी बेच्न धारके बजारतिर।
2: ल ल, राम्ररी जाऊ। ए सुन त, घरमा तेल नुन जिरा केही छैन, आउँदा दुर्गा किराना स्टोरबाट ल्याऊ है, तिमीलाई सजिलो पनि हुन्छ, त्यही तरकारी बेच अनि सामान लिएर आऊ।
1: हस आमा।
0: हामी कहाँ किराना सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै तरकारी तथा अदुवाको थोक खरिद गरिन्छ।

0: दुर्गा किराना स्टोर्स एन्ड बीके सप्लायर्स, 901 थार्की बजार। सम्पर्क कुमार बास्कोटा 9841-5724-97, 9841-5724-97।
1: थार्के बजारमा नै भरपर्दो र विश्वासिलो पोल्ट्री सप्लायर्स आर्जन पोल्ट्री सप्लायर्स।
2: के रे भरपर्दो रे भनेको मात्रै कि काम पनि समयमै गर्छन् हो त्यो पोल्ट्री सप्लायर्समा।
1: एकचोटि गएर त हेर्नुहोस् न, गुणस्तरीय दाना, औषधि तथा परामर्शको लागि आर्जन पोल्ट्री सप्लायर्स धुनिबेसी छ धार्के धादिङ।
2: पोल्ट्री व्यवसायलाई चाहिने सम्पूर्ण सामान होलसेल तथा खुद्रा बिक्री केन्द्र
1: धार्के तरकारी बजारभित्र। सम्पर्क आर्जन पोल्ट्री सप्लायर्स धुनिबेसी छ धार्के धादिङ
2: 9851-00-945, 9851-00-945।
3: भर पर्दो र गुणस्तर साला बिकी हार्डवेयर हो हाम्रो पसला।
4: विभिन्न स्थानमा सेवा दिँदै आएको बिक्की हार्डवेयर एन्ड इन्टरप्राइजेस अब तपाईँ हाम्रै धार्के बजारमा पनि।
5: हामी कहाँ सस्तो, बलियो र गुणस्तरीय घर भवन निर्माणका लागि चाहिने फलामे रड, तार, चाली जस्ता पाता, सिमेन्ट लगायत हार्डवेयर सम्बन्धी सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: बिक्की हार्डवेयर एन्ड इन्टरप्राइजेस 9201 थार्के बजार धादिङ।
5: सम्पर्कको लागि टेलिफोन नम्बर 010-41-40-34,
4: मोबाइल नम्बर 9841-16-78-98, 9841-16-78-98।
2: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस एस धुनिवेशी आदर्श क्याम्पस धुनिवेशी 3 धादिङमा स्नातक तह प्रथम वर्षमा व्यवस्थापन, मानविकी र सामाजिक विज्ञान संकायमा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: यातायातको व्यवस्था भएको,
1: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन गराइने,
2: प्रयोगत्मक कक्षाको व्यवस्था भएको,
1: शान्त र मनोरम वातावरण भएको,
2: अतिरिक्त क्रियाकलापको व्यवस्था भएको।
1: थप जानकारीको लागि सम्पर्क धुनिवेशी आदर्श क्याम्पस धुनिवेशी 3 धादिङ।
2: सम्पर्क नम्बर 9851-51-99, 9851-51-99।
6: कुशल सप्लायर्स धुनिवेशी छ धार्के।
7: करिब एक दशक लामो समयदेखि हजुरहरूको सेवामा समर्पित रहिआएको कुशल सप्लायर्स ग्राहक वर्गहरूको माग र आवश्यकता अनुसार अब विशेष सुविधाको साथ तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सेवा सञ्चालन हुँदैछ।
6: हाम्रा सेवाहरू:
7: कार्पेट, पर्दा, पार्केटिङ, वालपेपर, प्लास्टिकका भाँडा, बेड म्याट्रेस, डोर म्याट, खाट, दराज, टेबल, कुर्सी लगायत फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै घर तथा अफिसको लागि आवश्यक ए टु जेड सामानहरू उपलब्ध छ।
6: थप जानकारीको लागि कुशल सप्लायर्स धुनबेसी छ धार्के, तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा। सम्पर्क 9851-10-540, 9860-72-75-51।
8: दिम्बी बलियो ज्याबा स्वदेशला ज्याबा डन्डी सिमेन्ट रङ्गिन जस्ता पाता बादला पाङ्वा
9: चोरङमा सामान तोजी थेरङमा सामान तोजी पाङ्सी जेताला सोसो बजारी निसी खोर्सगा ज्याबा पाङमरङमा सामान याङ्से तिम्रिन चिला
8: आइन ए चिन्ता थालाउले ज्यावा दिन भरपतिवा सामाना लागिरी न्यू सुन्दर कुमार हार्डवेयर मुलामाले।
9: हजुर, बीएसटी हुलासला रङ्गिन तथा सादा जस्ता पाता, किला काँटी, सिमेन्ट, डन्डी, फलामे मलाङ पाइप, क्युछेङबा कृषि मोटर लगायत स्यान्दो जमन सामान सामग्रीला विश्वासिलो विक्रेता न्यू सुन्दर कुमार हार्डवेयर 9201 धार्के बजार।
10: सम्पर्क 010-41-40-74, सुदर्शन रेग्मी 9851-10-35-018, मनोज रेग्मी 9841-60-55-30।
11: भिरबारीमा खनेका छौँ, बाँझो खेत जोतेका छौँ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौँ। भिरबारीमा खनेका छौँ, बाँझो खेत जोतेका छौँ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौँ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
12: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घडीमा रातको ठिक 9 बजेको छ।
2: नारायण खेती गरौ है
3: ए सबै।

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज। के तपाईँ गुणस्तरीय बिउ बिजनको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने ढुङ्गाना एग्रो सेन्टर धारके तरकारी बजारलाई सम्झनुहोस्। उन्नत जातका बिउ बिजन, जैविक तथा रासायनिक विषादी, रासायनिक तथा प्राङ्गारिक मल लगायत एग्रोभेट सम्बन्धी सम्पूर्ण सामग्री सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थप जानकारी तथा सेवाका लागि ढुङ्गाना एग्रो सेन्टर धुनीबेसी छ धारके तरकारी बजार भित्र। सम्पर्क रमेश ढुङ्गाना 9840-099-800।
1: धारके बजारमा नै भरपर्दो र विश्वासिलो पोल्ट्री सप्लायर्स आर्जन पोल्ट्री सप्लायर्स।
2: के रे भरपर्दो रे भनेको मात्रै कि काम पनि समयमै गर्छन् हो त्यो पोल्ट्री सप्लायर्समा।
1: एकचोटि गएर त हेर्नुहोस् न, गुणस्तरीय दाना, औषधि तथा परामर्शको लागि आर्जन पोल्ट्री सप्लायर्स धुनीबेसी छ धारके धादिङ।
2: पोल्ट्री व्यवसायलाई चाहिने सम्पूर्ण सामान होलसेल तथा खुद्रा बिक्री केन्द्र।
1: सम्पर्क आर्जन पोल्ट्री सप्लायर्स धुनीबेसी छ धारके सिरान बजार प्रभु बैङ्क सँगै
2: 9851100945 9851100945।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: चुङ्गालाई खियो लानन गसगचिमला पाङमा सातैङै निर्माण सामग्री हाङसे पसिम धाती हादर लसी लिच्छा पछुताई तितोसम
2: रङ्गिन तिगा गफ गुनगुनाई लसुबा तिगा दाबा मामा
1: सिङ्गोली कुनमे राङ्ला नि
2: ङाई छाङमन तम गदे गोजिन्जी मामा राङसे तिलै चिन्द लसु आदो जट्ट दार्गे इन्टरप्राइजेस सेसु गोदम।
3: यहाँ पञ्चकन्या जगदम्बा डन्डी एसियन पेन्ट्स ओपिसी पिपिसी सिमेन्ट पिपिआर जिआई पिभीसी स्टिल पोलिथिन पाइप तथा फिटिङ्स मार्बल प्लाइवुड सिसा पानी तान्ने घरेलु तथा कृषि पम्प किला कब्जा साथै हार्डवेयर सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध छ।
4: धारके इन्टरप्राइजेस 901 धारके बजार
3: सम्पर्क दामोदर रेग्मी 9841961353 9188670 रामराजा रेग्मी 9141624380 9188324003।
5: ल हिजोसम्म त केही थिएन, आज त ट्र्याक्टर ल्याएर जोतिरहनु भएको छ त। कताबाट ल्याउनु भयो? सजिलो गरेर जोतिरहनु भएको छ त।
6: धारके कृषि औजार कलेक्सनबाट लिएर आएको नि। ट्र्याक्टरले जोत्यो भने त अरू खेतालाहरू पनि कम लाग्ने र सजिलो हुँदो रहेछ।
7: यहाँ जे पर्ला पर्ला भनेर मैले ट्र्याक्टर बोकेर लिएर आएँ बाबु।
5: हो र भने उसो भए त म पनि गएर लिएरै हाल्छु।
6: हामी कहाँ विभिन्न प्रकारका ट्र्याक्टर, ट्र्याक्टरका सम्पूर्ण पाठ पुर्जा, तपाईँलाई आवश्यक सम्पूर्ण कृषि औजारका सामान बिक्री वितरण र स्पेयर पार्ट्सहरू पनि सहजै उपलब्ध छ।
8: घराइसी कुटानी पिसानी मिल र डिक्स मिल पनि बिक्री वितरण गरिनुका साथै बिग्रेका मेसिनहरू मर्मत गरिन्छ र सम्पूर्ण पाठ पुर्जाहरू उपलब्ध रहेका छन्।
9: यदि तपाईँको सामान बिग्रिएमा खेतबारीमै गएर मर्मतको सुविधा पनि रहेको छ।
10: यति मात्र कहाँ हो र, तपाईँलाई आवश्यकता अनुसारका कृषि औजार यन्त्र उपकरणहरू चाहिएमा जे चाहिन्छ त्यो भन्नुहोस्, हामी उपलब्ध गराउनेछौँ।
8: थप जानकारीको लागि कृषि औजार कलेक्सन धुनिबेची छ धारके धादिङ।
10: सम्पर्क केदार अधिकारी 9807291160 र रबिन 9852444155।
6: ए हजुर, सुझावको लागि सम्झिनु होला है।
11: कुशल सप्लायर्स धुनबेसी छ धारके।
12: करिब एक दशक लामो समयदेखि हजुरहरूको सेवामा समर्पित रही आएको कुशल सप्लायर्स ग्राहक वर्गहरूको माग र आवश्यकता अनुसार अब विशेष सुविधाको साथ तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सेवा सञ्चालन हुँदैछ।
11: हाम्रा सेवाहरू
12: कार्पेट, पर्दा, पार्केटिङ, वालपेपर, प्लास्टिकका भाँडा, बेड म्याट्रेस, डोर म्याट, खाट, दराज, टेबल, कुर्सी लगायत फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै घर तथा अफिसको लागि आवश्यक ए टु जेड सामानहरू उपलब्ध छ।
11: थप जानकारीको लागि कुशल सप्लायर्स धुनबेसी छ धारके तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सम्पर्क 9852101540 9862751।
12: ओहो, कान्छाको जन्मदिन पनि आइसक्यो। उपहारमा साइकल ल्याइदिनु पर्नेछ अनि बर्थडे केक पनि चाहियो। फेरि कान्छी छोरीलाई खेलाउन ल्याइदिनु पर्ने, कहाँ पो जाने होला।
13: ए दाई, धारकेमा नमस्ते गिफ्ट कलेक्सन एन्ड साइकल सप छ नि, त्यही जानुस् न।
12: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका साइकल गिफ्ट आइटमका साथै अर्डर अनुसार 2 घण्टामै बर्थडे केक तयार पारिन्छ।
13: त्यति मात्रै कहाँ हो र, स्टेसनरी सामग्रीहरू सस्तो र सुलभ मूल्यमा बिक्री गरिन्छ।
12: थप जानकारीको लागि नमस्ते गिफ्ट कलेक्सन एन्ड साइकल सप धुनबिसी छ धारके बजार चोकै निर
13: प्रोपाइटर मधुसूदन रेग्मी मोबाइल नम्बर 9841065736 9818555044।
14: नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना सहित सन्डाज हेल्थ केयर बहादुर भवनमा अत्याधुनिक डिजिटल एक्सरे सेवा 24 घण्टा सुरु भएको जानकारी गराउँदछौ। सन्डाज हेल्थ केयर धुनिबेसी छ धारके बहादुर भवन 9845878338 010-41-40-40।
15: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
16: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
1: हो, हामी सबै मिली खेती गर्नुपर्छ। अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो, कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
0: त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
1: हो, हामी सबै मिली खेती गर्नुपर्छ। अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो, कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
0: त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
1: हो, हामी सबै मिली खेती गर्नुपर्छ। अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो, कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
1: हो, हामी सबै मिली खेती गर्नुपर्छ। अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो, कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
0: त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
1: हो, हामी सबै मिली खेती गर्नुपर्छ। अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो, कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
1: हो, हामी सबै मिली खेती गर्नुपर्छ। अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो, कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
0: त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
1: हो, हामी सबै मिली खेती गर्नुपर्छ। अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो, कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

त्यसो भन्ने बित्तिकै राजाका दूतहरूले बोलाइदिए, भगवान विष्णु आउनु हो, 52 रूपी पाँचौँ अवतार नारायणलाई देखेर राजा बलि साह्रै नै खुसी भयो। हे बाबु, बालकमै जोगी भएछौ नारायण। हे बाबु।

भन्दाखेरि भगवान विष्णु भन्नुहुन्छ 52 रूपी नारायणले, ए महाराज मलाई बालकमा जोगी हुन मन लाग्यो र महाराजको दर्शन गर्न आए। मलाई धन दौलत हिरामती सुना चाँदी अरू कुराको केही आशा छैन, हजुरको चालामाला हेर्न हात्ती घोडा सुना चाँदी महल दरबारले परिपूर्ण भएको। हिरण्यकशिपको नाति विवेचनको छोरो राजा बलिको नारायण।

हजुरले त्यसो भएर सुख पाउनुहुन्न। म हजुरलाई केही दान सुना चाँदी धन दौलत सारा दान दिन्छु भन्दा मलाई चाहिँदैन, मैले मागे जस्तो दिन्छौ भनेदेखि मात्रै म दान लिन्छु भन्दाखेरि मलाई तिम्रो त्यो ठुलो कुलो लाग्ने गैरी खेत पनि मलाई चाहिँदैन, घर मुनिको त्यो ठुलो तोरी फल्ने पाटो पनि मलाई चाहिँदैन। ए महाराज, खन्दा कोदालो नगर्ने, जोद्धा हलो नगर्ने, नारायण।

बार केलाई छर ल हुन्छ म दिन्छु भनेर कवाल गरे अनि संकल्प गर्दै गर्दै गए। राजा बलिले कुष्पानी समातेर दान दिँदै जाँदाखेरि भगवान विष्णुले विदा स्वरूप लिनुभयो र एउटा पैतालो लगेर पातालमा अन्न पृथ्वीमय मण्डलमा टेक्नुभयो, अर्को पैतालो सम्पूर्ण स्वर्गमा गएर टेक्नुभयो। अनि राजा बलिलाई भन्नुभयो, ए महाराज, हे राम राम राम राम राम राम खैता।

यसरी अतो लगाएर राजा बलिलाई अब तिमीले बेमान गर्यौ, अब तिमीलाई म बाँधेर लडाउँछु भनिकन कहिले भन्दा भाद्र महिनाको ऋषि तर्पणीको पूर्णेको दिन पारेर राजा बलिलाई सुनको पाताले

आसम अवतारमा राजा बलिलाई तिन पाउ जमिनको हत्तो लगाएर आफ्ना भक्तजनलाई पालन गर्ने काम गर्नुभयो नारायण।

छैटौं अवतारमा भगवान विष्णुले आफ्ना पिताजीको हुकुम मानेर चारभाइ दाजु र आमालाई काटेर बचाउने काम पनि गर्नुभयो। अर्को कुरा के भनेदेखि सूर्यवंशी चन्द्रवंशी राजाहरूका सारा सन्तानलाई पनि मार्न पर्ने काम कारण पर्न गुरु मार्ने पनि काम गर्नुभयो भन्ने कुराको व्याख्या गर्दै कुरा धेरै थियो नरैन।

सातौं अवतारमा जम्मू द्वीपको भरत खण्डको भारत क्षेत्रमा एउटा अयोध्याको नाउँ सहर थियो। त्यसै सहरमा राजा दशरथको रानी जेठी कौशल्या र माइली केकई कान्छी सुमित्राको गर्वबाट चार भाइ छोरा जन्मिए। जेठा कौशल्याको गर्वबाट रामचन्द्र राम अवतार भयो। एवं रीतले नारायण।

रामको अवतार भयो अनि लङ्कापुरको रावणले जगतकी आमा जननी सीता माईलाई हरण गर्न पर्ने कारण थियो। सीता ती सीता मैया कसरी जन्मिन, कसकै छोरी हुन्, भगवान रामचन्द्र कसका छोरा हुन्, मैया सीताको उत्पत्ति कसरी भयो भन्दाखेरि 88,000 ऋषिहरूको 88,000 थोपा रगतबाट, राजा रावणको रानी भन्नु मैया मन्दोदरीको गर्भबाट पैदा भएर नेपाल जम्मू द्वीपको नेपाल क्षेत्रमा जनकपुर नाउँ गरेको सहरको छेउमा एउटा बालुवामा गाडेको थियो बालकमै। अनि राजा जनकले सुनको हलो, तामाको गोरु, चाँदीको हरिस, हिरामती, जुवारको नारायण।

यसरी सीताको उत्पत्ति भएको थियो अनि रामचन्द्रको विवाह भयो। लङ्काको रावणले हरण गर्यो सीता माईलाई। पछि रावणको कुलै नाश गर्न पर्ने काम सातौं अवतारमा भएको थियो भनेदेखि नारायण।

भगवान श्री कृष्णको अवतार भयो आठौं अवतारमा भारत क्षेत्रमा एउटा मथुरा नाउँ गरेको सर थियो त्यसै सहरमा उग्रसेन नाउँ गरेका राजा थिए ती राजाको छोरी देवकीको गर्भबाट भगवान कृष्ण उत्पत्ति हुनुभयो भाद्र महिना कृष्ण पछि अष्टमी तिथि रोहिणी नक्षत्रको आधा रातको बखतमा मथुराको कारागार झेलखानभित्र नारायण।

भगवान श्री कृष्णको कृष्ण अवतार भयो अनि भगवानको बाल लीला यति हो भनेर साँधी छैन। एकछिन म हजुरहरूलाई एउटा कुरा बिन्ती गर्छु, भगवान श्री कृष्णले आफ्ना भक्त भएका पाण्डवहरूलाई विभिन्न अवतारका कुरा भन्दै भन्दै भन्दै जानु भएको थियो। अनि भगवान मैले यसरी मथुराको कारागार झेलखानभित्र जन्मेर मेरो बुबा वसुदेव र आमा देवकीलाई मेरो मामा

मथुराको काराघाराभित्र जेल लगायो, हत्कडी लगायो, अनेक किसिमको दुःख दियो भनेदेखि मलाई आधा रातको बखतमा मेरा बुबा वसुदेवले बेतको टोकरीमा राखेर भाद्र मासको उर्लाउँदो भेला जमुनामा बोकेर गकुल लानु भयो गकुलमा। मेरो सानियामा सानबाउ नन्दको अंशदेखि सानियामा यशोदाको गर्भबाट माया देवी जगतकी आमा जननी जन्मिनी जन्म जन्म भएको थियो। बालक साटेर ल्याउने काम गर्नुभयो। सारा कुरा भइसकेपछि म नराइन।

के हो भनेदेखि लीला त हरेक छ, हरेक किसिमका लीलाहरू मैले गर्दै गर्दै गएको थिएँ। यो दिन के हो भनेदेखि 18 पर्व महाभारतमा ठुलो युद्ध थियो, सय भाइ कौरवको र पाँच भाइ पाण्डवका बिचमा ठुलो युद्ध भएको थियो। हे राम हे राम हे राम हे राम, पाँच भाइ पाण्डवका पक्षमा गुरु भीष्म भए, भीष्मका अधीनमा कमान्डिङ भएको यार अक्षणी फौज थियो भनेदेखि पाण्डवहरूको पक्षमा पाँच भाइ पाण्डवका साइलो भाइ भगवान नर नारायण श्री कृष्णको साथी गान्धी धनुर्धारी साइलो भाइ अर्जुनको कमान्डिङमा सात अक्षणी फौज थियो। सारा युद्ध भयो र 11-18 अक्षणी फौजको सत्यानाश भएर धेरै कुराहरू हुनै थियो। तर यही दिन के हो भनेदेखि पाँच भाइ पाण्डवहरूले आफ्ना भाइ बान्धवहरू सारा बोलाएर नारायण

पाण्डवको मामा ऊ जाली कानु सकुनी कौ कौडा लिएर बसेको थियो। खेल्दै लाँदाखेरि धन दौलत हात्ती घोडा सुना चाँदी सारा समाप्ति भयो। अनि पाँचाई पाण्डवको जेठो दाजुले भन्नुभयो आफ्नो कान्छो भाइ सहदेवलाई थापिदिनुभयो, सौतानी आमाको छोरो बालकमा भवामा नभएको कुरो बालक भाइलाई मैले जुवामा खेल्न पर्यो कारण पर्यो भनेर थाप्नुभयो। कान्छो भाइ पनि हारिएमा काइलो नकुल पनि हारिए साइलो भाइ गान्धी धनुर्धारी भगवान कृष्णको साथी यस्ता अर्जुन पनि जुवाबाट हारिए अनि माइलो भाइ बलवान भीमसेन वायुको छोरो उनी पनि हारिए। अनि भइसकेपछि अनि आफ्नो पालो आयो महाराज राजा युधिष्ठिर महाराज पनि हारिसकेपछि सय भाइ कौरवको मामा शकुनी भन्छ नारायण।

भन्दाखेरि जुवाको जोसो जुवा जुवारीले जे पनि गर्छ भनेको कुरा यो इतिहासमा मिल्छ। किन भन्दाखेरि अरू कुरा त केही थिएन, धन दौलत आफ्ना आफै पनि हारिसकेका छन्। दरबारमा रहे कि हजारा सूर्यको जस्तो तेजा भए कि पर्वत राजा कि छोरी पाँच भाइ पाण्डव कि रानी मैया द्रौपदी।

भयो। पाँचभाइ पान्नाभरको रानी द्रौपदीलाई दरबारदेखि तानेर लछारेर जगलतामा समातेर ल्याएर सभाकाठमा निर्भङ्ग निर्वस्त्र बनाऊ भनिकन पाँचै भाइ कौरवहरूको जेठो दाजु दुर्योधनको नारायण।

भाइ दुशासन सरासरी खराखरी दौडिएर गयो र ए रानी ए रानी द्रौपदी त आजसम्म पाँचाई पाण्डवकी रानी भएर महल दरबारमा बसेकी थिइस् आज देशी हामी सय भाइ कौरवहरूको लतारा भए लौहिन हाम्रो भाडा मान्न हाम्रो लतारा होस् भनेर ब्योर पर्ने दुशासनले भन्न लाग्दा ए बाबु नराइन।

भन्दा भन्दै भन्दा भन्दै नमानेर लछार्दै घिसार्दै सभाका भेजमा ल्यायो र अनि दुशासनले राजै अब यसलाई के गर्न पर्छ भनेर नारायण।

बना भन्दाखेरि बाबु दुशासन यसको निर्भङ्ग निर्वस्त्र बनाएर तिरहरण गर्देऊ अनि त्यसका श्रीमान पाण्डवहरू तमासा हेरोस् भनेर दुर्योधनको हुकुम भयो अनि रानी भन्नु मैया द्रौपदीको सारी तान्न भनेर दुशासन तयार भयो अनि मैया द्रौपदी भन्छिन् होइन नारायण।

यत्रो सभा साथमा देख्दाखेरिमा ए भाइ यस्ता भए वृद्ध हाम्रा सय भाइ कौरवको र पाँझा ए पाण्डवहरूको हजुरबाउ गुरु भेषमा पनि हुनुहुन्छ। पाण्डवहरूलाई पढाउने कौरवहरूलाई पनि शिक्षा दिने दीक्षा दिने द्रोणाचार्य गुरु कृपा गुरु अश्वत्थामा गुरुहरू पनि हुनुहुन्छ देख्छु। अनि मेरी सासु सय भाइ कौरव कि आमा गन्धर्व राजा कि छोरी धृतराष्ट्र महाराज कि रानी राजा ससुरा जेठा ससुरा अन्धो राजा धृतराष्ट्र महाराज पनि यही देख्छु भनेदेखि भाइ भाजार राजा बासा सम्पूर्ण मन्त्री मण्डलले भरिभराउ भएको नारायण।

राजा मन्त्री भाइ भारदारे सम्पूर्ण देवर जेठाजु साला ससुरा रे भरि भराउ भएको यत्रो सभासदमा त्यो मात्रै नभइकन फेरि अरू कुरा के छ भन्दा मेरा श्रीमान धर्मका छोरा धर्मदृष्टि महाराज पनि हिँ भइबक्सन छ। त्यो मात्रै होइन, वायुका छोरा बलवान भीमसेन पनि हिँ भइबक्सन छ। स्वर्गका राजा इन्द्रका छोरा भगवान कृष्णकै साथी गान्धी धनुर्भारधारी मेरा श्रीमान ऊ साइलो भाइ अर्जुनलाई पनि देख्छु भनी अश्विनी कुमारका छोरा असाध्यै बलवान पहलवान नकुल सहदेव पाँच भाइ पाण्डवहरू पनि छन् भनेदेखि आज नरहेन।

राजा राजा भएको देशमा हिंसा पाइन्छ भन्छन्। राजा पनि देख्छु, मन्त्री पनि देख्छु, भाइ भाडा र सारा ससुरा गुरुहरू पनि छन् भनेदेखि मेरा आफ्नै श्रीमानहरू पनि यो संसारमा सदुष्टै दुर्जनलाई पनि नाश गर्न सक्ने पहलवान जस्ता पाँचाए पाण्डवहरू पनि छन्। यत्रा सभाका भित्र मेरो लागि आज म निर्मङ्ग नाङ्गो हुने बेला भइसकिसकेको छ। कोही बोल्दैन भनेदेखि एउटा कुरा मलाई साह्रै नै खड्कियो। अब मुर्दा दुइटो हुन्छ, एउटा मुर्दा घरमा प्राण जान्छ, मान्छे मर्यो भन्छन् गाउँले जम्मा हुन्छ, बाँस काटेर ल्याउँछ, खट बनाउँछ, राखेर खटमाथि बाँधेर पितम्बर ओढाएर नरैन हृदय शङ्ख।

त्यो एउटा किसिमको मुर्दा हुन्छ। अर्को मुर्दो के हुन्छ भनेदेखि, जब सभामा निया गर्दैन, निसाब गर्दैन, इन्साफ गर्दैन, भएको कुरा अन्याय अत्याचारले नरहेन।

केलाई छ र यो समाज चाहिँ आज मेरो लागि जिउँदो मुर्दा हो। चाहे मेरो ससुरा किन नहुन्, चाहे मेरो जेठपुर जेठाजु किन नहुन्, चाहे मेरो सासूहरू किन नहुन्, चाहे श्रीमानै किन नहुन्, मेरो लागि जिउँदो मुर्दा हो। अब मेरो लागि कोही छैन भनिकन नर नारायण आठौँ अवतार भगवान श्री कृष्णलाई मनले सम्झेर नारायण।

दुई हात जोड्दा भगवान कृष्ण मेरा मामाका छोरा पान्नभरकी रानीको द्रौपदीको आज यो विजेत भयो जगती आमा जननीलाई म इज्जत बचाउँछु भनेर भगवान श्री कृष्णले मैया द्रौपदीको साडी बनेर साडीको स्वरूप धारण गरिकन द्रौपदीको कम्मरमा बेरिनु भयो अनि दुर्योधनको भाइ दुशासनले साडी तान्दा तान्दा तान्दा मन्दराचल पहाड भन्दा पनि ठुलो द्रोणाचल पर्वत भन्दा पनि ठुलो सारीको डाँडो लागिसक्यो।

केलाएछ र अनि यसरी मैले पाँचाई पाण्डवकी रानी है द्रौपदीको चिरहरणको बेलामा सारीको रूप धारण गरेर द्रौपदी मैयालाई सहयोग गरेका कुरा पनि थोरै थोरै व्याख्या गरे। अब म एक दिन के थियो भनेदेखि भोलिपल्ट आरे औँसी थियो, त्यसै सोमबारे औँसी नुहाउन भनेर सारा सोह्र सय गोलेनीहरू जम्मा भएर नारायण

के सल्लाह गरेछन् भनेदेखि भोलि सोमबारे औँसी नौ नजानु छ, सधैँ हाम्रो पछि लाग्छ। नारायण।

परिपन्दासित होइन सधैँ जता गयो त्यतै पछि लाग्छ ओरे मात्रै गर्छ सधैँ जिस्क्याउँछ सधैँ खिस्याउँछ नारायण।

परिपन्दासित अब भोलि त श्रीकृष्ण र बलरामलाई छलेर हामी मात्रै जम्मा भएर जमुना नदीमा सोमबारे औँसी गाउन जान पर्छ भनी

हे राम हे राम हे राम हे राम जवै तारी त परिबन्दा सित स्वरा सय कोलेनीहरू सारा जम्मा भएर नारायण।

यसरी जमुनाको किनारमा पुगेर सारा सोर सय गोलेनीहरू कमसल गर्न थाले। यो दिदी बहिनी हो, आज त हामी बल्ल श्रीकृष्ण र बलरामलाई छलेर आएछौ। आज हाम्रो साथमा नरैन बिहारी पुरुष।

अब लौहै दिदी बहिनी हो, हामीलाई लाज हुने पुरुषको हो। आज किस्ने पनि आएन, उसका दाजु बलरामले त थाहै पाएन। अब साडी पनि खोलौँ, चोली पनि खोलौँ, नराइन हेरै भाइ।

यसरी जब सारी बुलुजको चोरो खोलेर नाङ्गो भएर स्व जमुना नदीका किनारमा एकजना होइन दुईजना होइन 1600 गोलेनीहरू नराइन हेरा हेरा।

Rama, Hare Rama, Hare Rama, Hare Rama. सोरसाए गोलेनीहरुलाई यति रमाइलो भएको थियो अनि पौडी खेलेर हाँस्टेल खेलेर उसले उसलाई पानी छेप्ने गर्दै लाँदाखेरि नराइन।

यसरी सारा उपद्रव गरेर नचाहिँदो किसिमको छ्याङ्गिएर बोल्ने, जे मन लाग्यो गर्ने, जे मन लाग्यो बोल्ने, पौडी खेल्ने, हरे हाँस खेल गर्ने, गर्दै गर्दै भइराखेकै बेलामा ए भाइयो जो भगवान नर नारायण आठौं अवतार भगवान कृष्ण र उनका दाजु बलरामलाई पनि साथमा लिएर नारायण।

स्वरा साए गोलेनीहरू कस्ता छन् उनी कस्ता बदमासहरू रहेछन् नराइन।

भनिकन भगवान श्री कृष्ण र उनका दाजु बलराम त्यो गर्दै गर्दै गर्दै गर्दै जमुनाको किनारमा पुग्नुभयो अनि स्वर सय गोले नि

ए भाइ हे दिदी बहिनी हो, यो जमुनाको किनार होइन, अलि हल्ला नगरेर ध्यानपूर्वकले सुनेर नाचगान गरिदिनु होला भन्ने कुराको विवेक गर्दै भगवान श्री कृष्ण र उनका दाजु बलरामलाई जब कलमको रुखमा साथमा लिए, भगवान के सम्झनुहुन्छ आफ्ना दाजु बलरामलाई, ए दाजु नारायण।

मैले त बेला बेलामा यी छणिलीहरूको चरित्र देखिराखेकै थिएँ। मेरो जेठो दाजु बलरामलाई नारायण हे राम राम राम राम हे

जस्तै बुढेसकालमा हजुरले पनि स्वराशय खोलेनीहरूको तमासा चलित्र हेरिबस्यो भनिकन आफ्ना भाइ श्री कृष्णले भनेको सुनेर दाजु बलराम भन्नुहुन्छ आफ्नै भाइको आफ्नै भाइ श्री कृष्णको नरै न

अब सोरा साए गोले नि हराई यत्रो रमाइलो गरे यत्रो नाचगान गरेका छन् श्री कृष्ण र दाजु बलराम रुखमा छन् भन्ने कुरा नराइन हेराइबा।

अब रहर पुग्यो अब थकै पनि लाग्यो कहिले बोकेर पनि थकै लाग्छ कहिले